اور عبرت کو پڑھ کس طرح ہے تو ادم ادم کریں دیا جی اس کو تمام دیا سب کچھ اسی ادم کی ہے اپنی طرح میں سکھ سان چڑے دور میری چل کے گرو کی اصل کا سروت مائی مائی ماں گرو کی گوشت میں یہ تو ادم کہہ کوئی ساڈے وقت ہو رہا جی گرو پڑے گا گرو کہے گا گرے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ تو سر گرو کدے بھی کہہ بانی نہ گرو نہیں کہہ کہ ستسنگ نہ حجت یہ من نہیں گرو تو پریز ہے سچ جائے بگی سب سنگی جتنے ہر سال ہر نام بلڑی یہ نام کرتے مہان کہ میرے کی مت آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا وہ واسطے سارا اپرانا کر سب بھی کرنے ساری سمگری بھی کر لیا جا کے پرشادہ تیار ہوتا ہے پرشادے واسطے اردو میں آدمک بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اس کما دیا سکھ پیار دیا سب مل نانک اتری کمائی کر یہ بھی سکھ کا کرم تیسرا کرم ہے اس واحگرو کا سمرن نانک اتری جی چنتا بھی اب سان ہر ویلے چھاڑ دیں کلو کہہ دن دور ہو گیا کلجی کا پتا جی نے تو سکھ نو مہان ادم میری ساس نے تے ادم دیا تو دنیا چاقا پہ پنجاب کی دھرتی تھی کس طرح سہارے اپجوالا بنا ہے سارے دیش نو ان ملتا ہے اتھی من ٹیکنیکل ویو دے نال گرو نے تے بڑی بکی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخش جہے کام ہاتھ پانچ چڑھیا تو گرو نے نانک نام چڑھنے کرا کیونکہ نانک کے نام نال ہی بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی کر جن کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ بھی سدا چڑھتی کر یا نانک نام چڑھتی کلا جن کو گرو کا نام ہے وہ چڑھتی کلا چاہے کہ کسی کا برا نہیں سوچتا تیرے پانے سروت کا کرنی کس کرنی ہے سمرن دھرم کی کرم یہ بھی بندگی ہے بانی پڑھنی ہے بھی واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کار کھائے کے سستو دے نانک رہا اچھا نانک دنیا سکیاں جے بھر جانے کوئے سرتے چلی جان کی جوگی کا جب ہے
योगी भी चुनी कह रही है जति सुनते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की तिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुनती है पवित्र है माया दंग मारन लगे बहुत ही माया है दंग मार दी है किस तरह होमे आ जाए कईयों ने माया का ही मंत्र माया का ही मन पर नहीं यह तो वाहगुरु की बख्श यह तो वाहगुरु की दात कि वाहगुरु भी अर्पण कर दे रही पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना यह सिमरन सत्संग साधन है यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चन कर रहे ये कोई बीबी तारक माड़ा फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आया भगवान प्रशादा तैयार होया क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम से जपती रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मनमत तेरी माड़ा फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुष्टा का त्याग करके कदम क्योंकि कम कर दिया या उन्हें कम किया तो सवेरे भोजन त्याग करना यह भी सिमरन है बाणी भी पढ़ती है हर टाइम सतगुरु जी ने पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर कहते चोर तीजे पैरे तस्कर जाके चौथे पैरे जो तो समय योगी ने जाके गुरसिख ने जा कर पिछल राती जागर जाके की करना नाम दान इशनान करना इशनान करना ते बह के जपना सपना दान पुन भी नाम दान इशनान करे फिर मिठा बोलन नि विचरन नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन अमृत पीता है तो रचना मिठास पड़ी है मिठा बोलन निर्जल निम्रता चले गुरु के सिख का मन नीवा तो मत पर अजकल उल्ट चल गया तो मन उच्चा हो गया तो मत नहीं निकल ताइ सिखी भी जी खुशबू है साढ़े अंदरों कट गई मिठा बोलन निर्चलन हथों दे के भरा मनाया तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा पैसा भी नहीं दिखे सिखता है कर्म थोड़ा सोना तो थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए तो कितना थोड़ा खाइए जी अगे अठ रोटियां खाने तो सत खा ली जे जे बारह घंटे सोने तो दस घंटे सोनी कोई मिकदार नहीं कोई छवी ने बाबा जी की भी बेनती की बाबा नंद सिंह जी महाराज बेनती की महाराज आपके पत्र बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाल सारा दिन शरीर पीड़े ही ना खते डिखा ही जाते वो भी कोई खाने बाबे ने कहा है सबरत मिठे बनीए सुनिए सारे हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है जाको नजर करे बाबा होर खाना सुखी खुआर जित खाते तन पीए मन में चले निकल वो खाने की खाते जे वे मन विकारी बनिया हर वे पीने मुख
مسلمان روزے رکھتے ہیں، سکھ روز روزہ رکھتے ہیں، روزے کا مقصد یہ نہیں بھی خدا رب خوش ہو جائے، روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی، شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے، کیوں ہو گئے؟ کھٹے نکال آؤں پر ایک دن فاقا کر دے، دوائی مل گئی، اپنے آپ کے اندر ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا ورت رکھنا یہ نہیں بھی کوئی ایک کرم ہے، نہیں، صرف شریر کی شدھی ہوا ہے، شریر ٹھیک ہو جاتا ہے، پر گرو سکھ تو روز روزہ ہے، روز ورت رکھتے ہیں. تو کہڑا تھوڑا کھڑا شریر ٹھیک ہے، ڈاکٹر کو جانے نہیں پہنچا، بابا جی نے قتل کیتا، اتنا تھوڑا کھاؤ جی نال شریر بوجھل ہی نہ ہو، اتنا تھوڑا سو جہد ساڈا امرت راستوں کی نہ، اتنا الم آہار الم سی، تھوڑا سونا کھاونا، تھوڑا بولن گرو پائے، ایک بہتا نہیں بول، سارا دن گپا ہی نہیں پایا، تھوڑا یہ بھی گرمت ہے. پھر کال کھائے سکرت کرے، کالا کال کے سکرت کرے، وڈا ہوئے نہ آپ کرائے گی، گرو نے وڈیائی بخشی ہے تو جناؤں کا نہیں، وڈیائیاں گرو والوں آؤں گی، پھر ہمیں اچھ نہیں آزاد کرتا تو داغے آزاد ہماری جیو پھر سب تیرا کو نانک سب تیری وڈی آئی کوئی نہیں، یہ گرو بخش تو گرو دی وڈا ہوئے نہ آپ کرائے. پھر پیسہ نکل سات سنگت مل گام دے رات دے نکل کر، یہ دو ٹائم دے میرے کرد بھی کرنی، کم کار بھی کرنا، امرت ویلے شام ساتھ گرو نال جڑنا ہے، جس طرح تھی جڑ کے کرنا کی ہے، شبد ترت پر جا کرے گرو نے شبد کی وچار سننی تو کرنی، سدگر پرچے من پر چائے پھر بھائی صاحب جی کہ سکھ کا جیون آسا نراش آسا رہتا ہوا، کیونکہ جی آسا آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے چل چلا آسان چ نہیں رہا، سکھ ہے ادم کرے گی جس طرح تھی ادم کی بندگی کا سروپ کی ہے، بابا جی بدل کرتے سن کر بندے تو بندگی جس چر کٹ میں سا ہو، بندگی کا سروپ حکم ہے آپ کو، کیونکہ سروپ جتنے تک سروپ لکڑنا نہ بڑے اتنے تک من جڑتا ہے، تو نشانہ کوئی نہیں ہے نا سن، تو بدلی کا سروپ جا ہے وہ ہے حکم سکھ جہا ہے، کرت بھی کرتا ہے، نام بھی جپتا ہے، بچوں نال بھی پیار کرتا ہے، سیر بھی کرتا ہے، ہستا بھی ہے، تنگے کپڑے بھی پاتا ہے، گرو نال بھی جڑتا ہے، یہ سب گرو کا حکم ہے. حکم منیے ہوئے پروان تا ختمے کا ہے، بس بھائی سمجھا صاحبان نے تین دن واسطے کیا مل گیا، سید بدو شاہ کو آ گیا چٹھی لے کے، پیا کہتا ہے بدو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچا، سید بدو شاہ نے گرو کا حکم نامہ پڑھ کے سنایا، وہ لکھا ہوا کہ کسی دھرم کرو

ویلے گرو نے حکم چ رہتا ہے تو بخش ہی بخش ہے جس ویل من مت آ جاتا ہے تیرے لگی آن ہوتا ہے اپنے پانی جو چلے پائی سو بچھڑے جو مچھی کی جانے ساگر کے دا پنچھی کی جانے آکاش کے دا وڈا پائی سجاس کی جانے گرو کے دا وڈا ہے مہمان جانے وڈے وڈا پاک تیرا بھائی سجا چلا جا گرو کو یہ وچار بنایا ہے تو ایک چٹھی بھی میری لے گئے جا کے گرو نو دے کے اراد کری کدے میں پاپی سے ہی بخش کرے گرو مینو بھی دسنا دیتا بھائی سجے نے کیا ٹھیک ہے گرو شاہ اگے گرو کی چٹھی تیرے کو لے آیا ہاں تے تو نو مہینے تک دیتا ہے تے جی تیری پترکا لے کے گرو کو چلا گیا گرو اٹھارہ مہینے تک دے گا انہوں نے کی کرنا میں نہیں جانا چنگا بھی تیری بنا خیال ہے چلو منا اپنے پنڈ چلتے شہر کوئی بچ ہی گیا ہو تو بھائی سجا اپنے پنڈ پڑتے آیا کی ویخیا جیسے ککھا کی کلی سی اتنے آلی شان مکان بنیا بر بر پیا تک جی سدامے نے ٹکیا سدامے اتنے بھی یہ سمایا بھگوان کرشن کے سدام دونوں سدیپر اپنی کوٹ پڑھتے ودیا پڑھ ایک دن سدیپر جی کی گھر والی نے کیا بچے ہو جی ماں جی گھر بھی لکڑا کوئی نہیں لکڑا لیا جنگل دونوں سر پہ سدیپر کی گھر والی نے سوچا بچے ہم جلدی بھی جا رہے ہیں تو لگے گی سدامیا گل سن کون لے تھوڑے جہ چھولے چنے گل پوٹلی بند دیتے جس نے ڈانڈی بھوک لگے یہ کھا کے پانی کا گٹ پی لیا چلے گئے لکڑا کٹیا پنڈا بنیا سر پہ چکن لگے نرنکار کی ریت ماری ڈانڈی ماری رات پہ بھگوان کرشن نے کیا سدامیا ہوں کتنا کریے گھر تو پہنچ نہیں سکتے جنگل کا موقع ہے سدامے نے کیا مہاراج کوئی آ درخت ہے بڑا وا یہ شہر چل رہے ہیں رات اس لیے بتاؤں ہیں دن ہوئے گا پھر ایک دان کے اتنے بھگوان کرشن جی بہ گئے دوجے اتنے سدام بھوک لگی سدامے نے وہ چھولے والی پوٹلی کٹی سدام سوچن لگا میں نے جس طرح مینو بھوک لگی ہے کرشن نو بھی لگی ہونی چھولے سوڑے کرشن نو تو پتا نہیں تو کیوں نہ آپ ہی چھک لیں گے بھوک بڑی ظالم کی تو سدامے نے کی کیتا چھولے والی پوٹلی کھولی ایک پکا مارے یار سال سنگت جس ویلے چھولے دندہ تلے آئے تو سدامے نے چھتے آواز آئی رات کا سما جنگل کا موقع ٹکوی رات تو دوجے دان پہ بیٹھے بھگوان کرشن نے کیا سدامیا کچھ کھانا پہ سدامے نے چھتی چھت مارا اتنے پلا کی کھانا میں تو کچھ بھی پیار کروں بھگوان بھی چپ کر تھوڑے سمے کے بعد سدامے جس ویل دوسرا مقام آیا رواد آئی بھگوان بھی کہنے لگے بھی سدامیا کچھ کھا رہے ہیں مہاراج تمہیں کتنا پتا ہے اتنے پتا کوئی میری ماں بیٹھی ہے میں نے کچھ دن واسطے ایویں گریبان براس نہ کرے کر بھگوان کرشن نے
भगवान जी विद्युत कर कोई समय में बात प्यारी साल संगत से सुधारने में तीजा भक्तों मारे। फिर आवाज आई भगवान जी कहने लगे स्वामी भावे मानते चाहे ना मानते पर कुछ खास रू रहे महाराज तो रुकी ना पता है। भगवान जी कहने लगे सानू आवाज पे आई है दंदा दी तो सुधामी ने कि हमारे तुम्हें बड़े बोले तुम पता नहीं मेरा शरीर जरा दुबला है ते बारिश हुई है ते शरीर को ठंड लग गई है ते मेरा तो दंद से दंद पिया बजता है ते तुम कि कमरे तो उस वेले भगवान कृष्ण ने बचन कर दिता जाओ दलिद्रिया दलिद्र कहते हैं कंगले नीवी जमीन जाओ दलिंदरी तो पवित्र प्रोह किया है क्योंकि वन के खाना बंदगी दिखा के खाना शर्मिंदगी खो के खाना गंदगी जरा खो के मैं खाता है वह गंदगी खाता भगवान ने वो वचन किया पूरा हो संदीपा जी की को पढ़ के विदे भगवान कृष्ण जी तो द्वारका नगरी में मार्ग जा बने तो सुदामे ने कर सारी दुनिया का दलिद्र है कारोबारी सुशीला निके निके बच्चे खान को कुछ नहीं मिलता है फिर सुशीला ने किया स्वामी मैं सुनिया है कि भगवान कृष्ण थोड़े मित्र स्वामी ने किया था भगवान को क्यों नहीं जाते आप भुखे पर मरते जे भगवान कृष्ण वर्गा थोड़ा मित्र है नाले वो अवतार भी है नाले राजा महाराजा भी है उन्हें को क्यों नहीं जाते मिल जाएगा इस दिन चंगे मतीत हो जाए। स्वामी ने किया प्रजा वाली घर तक तेरी खीत है पर मित्र को मुझे शर्म ध्यापी है शर्मता भी हो अवतार भी जरूर जाओ तो भाई साहब भाई गुरुदास जी निकले मित्र सुदामा दाल भी मित्र के मित्र पंडित सुदामा ब्राह्मण दाल भी बाल सिखाई मित्र सदाए लागू हुई बावड़ी करवाली सुशीला जड़ी थी उन्हें मजबूर कर दिया स्त्री का हट भी बड़ा जबरदस्त स्त्री खेल है वो भी बड़ा पर्व लागू हुई बावड़ी मिल जगदीश दलित्र गवाए चलता गिरदा गिटियां कीकड़ जाइए कौन पिन्हाए ये ठीक है बचपन इकट्ठे खेलते रहे खाते पीते रहे राजा बन गया मैं तो गरीब आदमी किस तरह भी कोल बुरा कार होगी किस तरह भी कोल पहुंचे भाई साहब जी लिखते चलता जिलता दिखिया कीकड़ जाइए कौन मिलाए उनका नगर द्वारका से सिंह द्वार खुलता है फिर कई दिन बाद सिंह धर्मांत भी थे इसलिए द्वारका पहुंचे भगवान कृष्ण के महिला को अंदर जान लगा दरबार में रो क्या उन्हें किधर जाना है जी मैं भगवान को मिल चल पीछे हट बेचारा सुना मैं डरता है पीछे हट कोई गल नहीं मैंने अभी ही पता थी गरीबा को हम देता है ऐसे कारवाड़ी ने जिद की थी आना ही नहीं पर सुना मारो मना इतनी दूरों आए निराश ही चले जाएंगे भगवान ने तकिया रोंदा क्यों है सुनामी ने किया बड़ी दूर आया आस पार के मित्र को मिलवा केड़ा मित्र भगवान कृष्ण मेरा मित्र वाह भगवान कृष्ण के मित्र अपनी शत्रुता धर्म है इतने राजे महाराजे आके खड़ोते कोई पूछता नहीं तू किधरों का मित्र सुदामा रो के कहने लगा है दरबार मैं सच की दरबार के बीच ला के सके मत्थे से तिलक लगा होया ब्राह्मण जा इतनी खैर पहला मैं जाके बेनती कर सुदामा बाहर ही खड़ोगे फिर दरबार अंदर पहुंच गया अगे भगवान कृष्ण जी बड़े सुंदर सिंहासन से बैठे रुक्मणी से राधिका जी चल चल पे
दरबार में जाके नमस्कार की थी, ते मथा टेकी थी महाराज एक नवा तमाशा वेखे है। भगवान जी लिखे है दरबार, वो केड़ा तमाशा? दरबार ने कहा महाराज अज एक नवे नमूने का आदमी थोड़े दरबार आए, दर पे थोड़े महिला के पूरे से खरोते है नवे नमूने योजे आदमी इस वेखे। पर हैरानी यह है कि वह कहता है मैं भगवान कृष्ण का मित्र। महाराज पता क्यों किया है, वह नाम की है? तो दरबार ने किया महाराज सुन लो, कोई उजिया इंसान श्री सब पता

استاد ملک الشورا شری گرو گوبند سنگھ مہاراج جی دے پوتر زباندانی وچوں اے سویا یا اے رچنا اکال استک بانی وچوں سی جس دوارا قلم دے تنی شاعر اعظم مارتن ستگرو مارتن میں سورج ملک الشورا شاعران دے استاد گرو گوبند سنگھ مہاراج صفات خوبیاں تے گناں دے منبے گن ندان اکال پرکھ انترجامی دی حمد و سنا کر دے نے جس طرح پہلے روپا اندر آپ جی آد گرو گرنتھ صاحب مہاراج اندر استت بیان دے آئے نے تیویں سمپورن روپ وچ جا کے بھی اسی ہی طرح اکال پرکھ دی مہما دے گناہ واد کردے نے ہے پرمیشر ہے اکال پرکھ سرشتی دے ساجنہار ہے کونو مکان دے بناون ہارے سانا مصور تیری رچنا اندر اس دھرتی اتے بےنت ملک نے خطہ زمین ان ملک اندر آشا تے پاشا ویس تے دیس اتادت کئی فرق نے پر پامے اے درشتمان فرق نظر آدھے نے پر ان ساریاں دے ہردے اندر تیری اپما کرن دا چاؤ ہے میں ویکھدا ہاں اپنی بولی اندر تیری بخشی ہوئی سرت تے مت نال فرانس تے وسن والے فرانسیسی اہل فرانس برطانیہ چ رہن والے فرنگی اہل برطانیہ اپنی اپنی بھاشا وچ تیری اپما دا آشا ضرور بیان دے نے مکران دیش تے رہن والے تینوں دھیان دے نے اور تیری آگیا اندر ہی سارے چل رہے نے کیونکہ توں سب تو وڈا اے ناتھ اے تے ساری رچنا کریشن اپج خدائی لکائی سرشتی کائنات تیرے حکم وچ نتھی ہوئی ہے جیسا کہ پہلے روپ وچ فرمایا ہے آپ ناتھ ناتھی سب جا کی تیرے حکم وچ بدھے ہوئے فراسی فرنگی فرانسیس کے ترنگی مکران کے مردنگی اے جا ملکاں دے نام ہے جا ملکاں وچ وسن والے مکران کے مردنگی تیرے گیت گائیت ہے کسے نہ کسے ڈنگ نال تینوں آرات دے نظر پیندے نے باقی سطرہ اندر بھی حضور ایسا ہی فرما دے نے پکھری کنداری گور گکھری گردیجا چاری کئی کئی لفظاں دا مختصر لفظ لیا گور مینز گور کے کی کندھار وچ رہن والے کی تبت وچ رہن والے کی نیپال دے گور کے سب تینوں آراد دے نے پور پلاؤ کام روپ او کماؤ کام روپ آسام دا ایک ضلع ہے اتھے رہن والے لوگ بھی تینوں آراد دے نے تے توں ہر جگہ ہر سمے پورن سمپورن ہیں ویاپک ہیں اومنی پوٹینٹ ہیں اومنی پریزنٹ ہیں سرو جگہ ویاپک بھی ہیں تے سرو شکتیوان بھی ہیں سرو ٹھور میں براجے جہاں جہاں جائیت ہے انت وچ سجدے وچ آندے نے سیس چکا دے نے ادب نال چوکے آندے نے میں کس کس دا نام لواں کس کس خطہ زمین دا نام لواں تے اتھے وسن والے واسیاں دے نام لواں اے پرم شکتیوان اے پرتاپ شیل ستگرو اکال پرکھ پورن پرتاپی جنتر منتر تے اتاپی ناتھ تینوں کوئی جنترا منترا نال بھی پا نہیں سکدا
तू इना तो भी बाला त्री है पूर्ण प्रतापी जंतर मंत्र ते अतापी नाथ अतापी तो मुरादे ताप साधन वाले तप साधन वाले तूणिया ताउन वाले सब तेरी वड़ियाई करते ने पर कीर्त तिहारी को न पार पाइत है तेरी उपमा तेरी वड़ियाई करद्या करद्या भी कर नहीं पाते मैं भी तेन चुकदा हाँ दूसरे प्रमाण विच आखदे ने चाओ दर्शांदे ने अपने परमेश्वर दे यस कहन दा आप जी फरमांदे ने जे कदी सारी खुशकी रब्बे मस्कून ए सारी अर्थ जो है एक कागजात दा रूप धारण कर लवे कागजा दे पलंदियां बदल जावे होर की लैना है गैबी आवा ते आखन लगे जितना सृष्टि उत्ते पानी है दरिया नहरां कसियां जौहर तालाब सागर समुद्रां दा जितना पानी है हे परमेश्वर ए स्याही दा रूप अख्तियार कर जावे तू वड्डा दाता है ते वड्डियां गुणा दा मालिक है दुनिया ते जितने कागजात अज तक बने ने पेपर मिलना कोलों ए थोड़े ने तेरे गुण लिखण लई फिर आवाज ने कहा की चाहना है ते गुरु साहब जी कहंदे ने सारी धरती कागज बन जावे सारा सृष्टि दा पानी मस बन जाए इंक बन जाए स्याही विच बदल जाए तेरे गुण लिखण वास्ते तैयारी है होर की लेना है ते होर हजूर कहंदे ने जितनी नबातात है वनस्पति है बोटनी है सारी ही कलमा दी शक्ल विच बदल जावे कागद दीप्स कागद कई जगह जाल दी जगह दद्दा लगा है तो खैर मतलब इसका कागज तो ही है बोली दी रूपरेखा भी बदलती रहती है जिमें बाबे नानक दे वेले गोश नू गोश कहा है पर मतलब इहदा कण तो ही है यक अर्ज गुफ्तम उदो जजे पैर नुकता नहीं सी हुंदा जजा ही हुंदा सी बोली दा स्वरूप हुण बदलिया है अर्ज नू जे अर्ज कहा जावे ते कोई भुल नहीं होया करदी यक अर्ज गुफ्तम पेश तो उदो पेस लफ्ज सी हुण सबसे दे पैर च नुकता भाषा वालिया ने वधाया है यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करतार इत लफ्ज गोस होवेगा गोस कोई फारसी दा लफ्ज नहीं है क्योंकि सियाने पुरुषां ने सिख मिशनरी कॉलेज दे दानिया ने गुरु नानक यूनिवर्सिटी वालिया ने पंजाब यूनिवर्सिटी वालिया ने जदों इस तरह दे लेख कढ़े ने तां उन्हां ने गाइडेंस देण दा यतन कीता है मुमकिन है किसी नूं फिट आवे जां ना आवे पर साहतकार इह गल मंनदे ने कि उदों बोली दी रूपरेखा होर सी यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करता इसे तरह आंदा है चलो तो गुरु साहब जी कागज नूं कागद वरतदे ने आदि गुरु ग्रंथ साहिब विच वी कई जगह वरत्या है नानक कागद लखमणा श्री राग शब्द दी चौथी कड़ी दी इक तो नानक कागद लखमणा मतलब है गुरु नानक देव जी कहंदे ने कि लखामन कागजात होवन नानक कागद लखमणा पढ़ पढ़ कीचै पाए मसू तोटना आवे मसू मीन स्याही लेखन पाउन चलाए लेखन मैंने कलम हवा दी तेजी नाल कलम चले इथे गुरु गोबिंद सिंह महाराज भी ऐसा ही फरमाते ने कि कागद दीप सभे करके दीप मैंने बर्रे आजम जितने खंड ब्रह्मांड ने कागद दीप सभे करके अर सात समुद्र न की मस कह हो गुरु साहब जी की कविता का जो खुलासा है उभार है यह हर जगह पढ़ो तो इदा का होगा जिमें पर्वत की कुख चो चश्मा फुटदा है उछलदा कुददा अटकेलियां करदा उलार खांदा तो हर कविता महाराज दी ऐसी है जिमें जाप साहब के अनेक संत ने अजय अलय अपै अभू उजू अनास अकाश गणपन इस तरह नाल तो सारी कविता महाराज दी इस तरह नाल उछाले लैंदी है जुरत दर्शांदी है शजाद दर्शांदी है उलर उलर तुरदी है कागद दीप सबे करके अरसात समुन्द्र की मस कह हो काट बनास्पति सगरी लिखवे उनके लेखन काज बनाए हों सात सुपी बक्ता करके जो कोट गणेश के हाथ लिखाए हों आप की है कि महाराज कहते ने सारी धरती कागज बन जाए
ਸਾਰਾ ਪਾਣੀ ਸਿਆਹੀ ਬਣ ਜਾਏ, ਜੰਗਲਾਤਾਂ ਦੇ ਜੰਗਲਾਤ ਲੇਖਣੀਆਂ ਬਣ ਜਾਣ, ਕਲਮਾਂ ਵਿਚ ਬਦਲ ਜਾਵਣ, ਤੇ ਤੇਰੇ ਗੁਣ ਸੁਣ ਆਖੇ ਕੌਣ? ਕੋਈ ਸੀਮਤ ਮਤ ਵਾਲਾ, ਮਹਦੂਦ ਅਕਲ ਵਾਲਾ, ਲਿਮਿਟਡ ਬ੍ਰੇਨ ਵਾਲਾ ਨਹੀਂ, ਵਿਦਿਆ ਦੇ ਅਵਤਾਰ। ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਤੇ ਕਿਤਨਾ ਚਿਰ ਕਹਿੰਦੇ ਜਾਣ ਤੇਰੀ ਵਡਿਆਈ ਨੂੰ? ਤੁਕਾਂ ਵਿਚ ਮਹਾਰਾਜ ਦਰਸਾਉਂਦੇ ਨੇ ਕਿ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ, ਸਾਰਸਵਤੀ ਸਰਸਵਤੀ ਦਾ ਮੁਖਫਫ ਹੈ, ਸਰਸਵਤੀ ਤੋਂ ਵਿਦਿਆ ਦੀ ਦੇਵੀ ਹੈ, ਇਹ ਤੇਰੇ ਗੁਣ ਗਾਵੇ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ। ਕੌਣ ਤੇ ਕਿੰਨਾ ਚਿਰ ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਲਿਖੇ? ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹੋ ਗਣੇਸ਼ ਜੀ, ਕਰੋੜਾਂ ਯੁੱਗ ਤੇਰੇ ਗੁਣ ਲਿਖਣ ਵਾਸਤੇ ਲਾ ਦੇਣ। ਸਰਸਵਤੀ ਬੋਲੇ ਗੋਇਆ ਹੋਵੇ, ਬਿਆਨ ਕਰੇ ਤੇ ਸਾਮਾਨ ਪਹਿਲੇ ਦੇਖ ਲਿਆ ਹੈ। ਗੁਰੂ ਜੀ ਕਹਿੰਦੇ ਨੇ ਫਿਰ ਕੀ ਨਤੀਜਾ ਨਿਕਲ ਸਕੇਗਾ? ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹਾਂ ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ ਹੇ ਅਕਾਲ ਪੁਰਖ ਅੰਤਰਜਾਮੀ। ਕਿਰਪਾਨ ਸੂਚਕ ਹੈ ਕਿ ਤੇਰੀ ਵੀ ਸ਼ਕਤੀ ਲੈ ਕਰਨ ਦੀ ਵੀ ਹੈ। ਤੋ ਇੱਕ ਸੰਸਾਰੀ, ਇੱਕ ਭੰਡਾਰੀ, ਇੱਕ ਲੈ ਦੀਵਾਨ, ਲੈ ਮੀਨਸ ਲੈ ਲੈਣ ਦੀ ਬਾਣ ਹੈ, ਆਦਤ ਹੈ, ਯਾਨੀ ਮ੍ਰਿਤੂ ਕਰਨ ਦੀ ਵੀ ਤੇਰੇ ਵਿਚ ਹੀ ਸ਼ਕਤੀ ਹੈ, ਹੋਰ ਕੋਈ ਮਾਰ ਨਹੀਂ ਸਕਦਾ। ਤੋ ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ, ਬਿਨਤੀ ਤੋਂ ਮੁਰਾਦ ਇਜਜ਼ ਇਨਕਸਾਰੀ ਨਿਮਰਤਾ, ਬਿਨਾਂ ਤੇਰੇ ਅੱਗੇ ਸਜਦਾ ਕੀਤੇ ਸਿਰ ਝੁਕਾਇਓ ਕੋਈ ਗੱਲ ਬਣ ਨਹੀਂ ਸਕੇਗੀ। ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾਂ ਬਿਨਤੀ, ਨਾ ਤੋ ਤੁਮ ਕੋ ਪਵ ਨੈ ਕਿ ਰਿਜਾਇਓ, ਤਿਲ ਮਾਤਰੇ ਵੀ ਤੇਰੇ ਗੁਣ ਨਹੀਂ ਬਿਆਨ ਕਰ ਸਕਣਗੇ। ਤੋ ਅੰਤ ਫਿਰ ਇਹੋ ਕਹਿਣਾ ਪਵੇਗਾ ਕਿ